0: दुआ और आजा बजे टेमेंट पर खूबसूरती है जो असल राज सिर्फ डी स्किन ब्यूटी क्रीम इन में मौजूद विटामिन ई बीड्स जदीद माइक्रो बीड्स फार्मूलो अवाजी स्किन के बनाए निखरी चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो अ प्रोडक्ट पाकिस्तान
1: ڈیان کھان چیل جو
2: تو پوئی تون فقیری ڈیکس وان
1: ایہا واقعی فائدے واری ہے
2: فقیری ڈیکس مرم متاثر تھل ہندتے آسان سور آئیں سوڈیا ماں آرام پہچان میں مدد دے تھی
1: صرف چیل ہی سور لائے
2: نا دا آسابن جوڑن جو سور کندھ آئیں چیل جی تکلیف سٹ دھک لگن پرانن زخم جے سور آئیں چمڑی جے جلن لائے بے فائدے مند ہے
1: استعمال کیے کجے
2: متاثر تھل ہندتے ڈیہ میں بہ کھان ٹرے بھیرا نرمی سا لگایو آئیں آرام جو ایسا پائچ ہر قدم अरे वेजलो
3: वन GFM बदलती ला